0: زیاده نیچی سکت.
1: اور 24 گھنٹے بعد دوپہر کو 4:40 پر لوئی پاسچر نے اپنی سمرپت پتنی کی باہوں میں دم توڑ دیا. پوری زندگی ایک نشٹ اور اتساہ سے بھرے پاسچر کا انتم سنسکار بھی ایک نائک کی طرح کیا گیا اور انہیں پیرس کے نوٹری ڈیم کتھیڈرل میں دفنا دیا گیا. اپنے دادا کو یاد کرتے ہوئے ان کے پوتے ویلوری ریڈاٹ نے اپنی ڈائری میں لکھا, My grandfather was the gentlest with the goodness of his heart, most affectionate and sensitive individual. He was a humanist, always working towards the improvement of the human condition.
2: श्रोताओं, अभी आप सुन रहे थे कार्यक्रम लुई पाश्चर, और अब इसी के साथ हमारा आज का प्रसारण यहीं पर समाप्त होता है. तो मुझे यानी अजीत
3: और विमलेश को उमंग कार्यक्रम की तकनीकी टीम के साथ कल तक के लिए आज्ञा दीजिए. नमस्कार.